0: تر خیتی سیکٹر مز خصوصی اعلیٰ تعلیمی پوچھ طالب علم ملی پالیسی سازی تو سماجی تبدیل متعلق جدید علوم سے زنیاب کرنا مجھے پور مدد تو وخرس پہ موسم موسم یت محکم سے پیش گوئی مطابق مز پگہ شام تام موسم عام پہ خوش روز انسان یل زن جم ڈویژنس مز کن کن جائیں وز ملن گگرائن سود لو تین سری نگر آواز لوگ زیادہ کھت زیادہ درجہ حرارت 13.2 ڈگری سیلسیس یل زن پتم روز ون کم کھت کم درجہ حرارت 14.4 ڈگری سیلسیس ریکارڈ کرنا سری نگر پگہ آفتاب کھسن پک صبح 6:10 منٹ تو آفتاب نس شام 6:22 منٹن پہ ات سات نام خبر نامہ اند اکہ وقف پتہ بوزو تھی اردو پہ خبر اسن اجازت خدا حافظ.
1: जीवन के प्रारंभिक वर्षों में ही तय होता है कि बच्चों का कितना मानसिक विकास होगा और वो जीवन में कितना आगे बढ़ेंगे. हमारी आंगनबाड़ियों में बच्चों का प्रारंभिक विकास, सही पोषण, भरपूर प्यार, गर्म ताज़ा भोजन और खेल खेल में सीखने के माध्यम से हो रहा है. साथ ही प्रधानमंत्री मातृ वंदना योजना के तहत पात्र धन राशि सीधे माताओं के बैंक अकाउंट में जमा कर सुरक्षित मातृत्व को सुनिश्चित किया जा रहा है. हमारी आंगनवाड़ी हमारी जिम्मेदारी के संकल्प के साथ 9 सितंबर 2026 से 8 अक्टूबर 2026 तक मनाया जा रहा है 9वां राष्ट्रीय पोषण माह.
2: देश के हर गरीब हर व्यक्ति तक पोषण पहुंचाना भी सरकार की प्राथमिकता है.
1: आज ही अपनी नजदीकी आंगनवाड़ी से जुड़िए क्योंकि हमारी आंगनवाड़ी है हमारी जिम्मेदारी.